0: in perfection.
1: Gulpani, ye Gulpani, yo kab chehra baane uska khulachi pake warwa chawa.
2: Ta sare de chai fikar sta aw zama fikar dar sara hadu mishta.
1: Wale, talabiya se chal shwe de.
2: Ta sa ta zama pade makh bandi da dani da hun aw te khsari nakh kari. Za khutol aw ris de de makh da la sa pa tension kiya.
1: Gulpani, no tension.
2: No tension sa matlab?
1: No tension beauty cream dar te yaado. The no tension beauty cream istemal sarba sta da makh da dano da huna tir sari pa yo suroz ke khatam shi. Aw makh pade tak spin
2: اوے بل خبرات نو ٹینشن بیوٹی کریم خوب سے سائیڈ ایفیکٹ نمی کنا
1: دادا ہر قسم اسٹیرائٹ نہ پاکتی اور طالبہ ہس قسم نقصان نہ در گئی
2: نو بیا اس لاڑشا او مال نو ٹینشن بیوٹی کریم روڑا
1: ہاں دا چیز کم نظم اور روڑا میں درلا
2: نو ٹینشن یعنی کہ تاسو ٹینشن بالکل نہ اخلے
3: یسړی ضرور وادنه هم په سر را لې مخ می ټول د دانو تیر سروډک تدا بس کیږي
4: خځه غم مکوا زب تعالی داسې کریم راوړم چې په یو سورجو کې وستا مخ مکمل صفاشي
3: تا خو مال ډیر کریم نه راړل خو یو هم کارونه کو
4: ټینشن بناخلې زب تعالی اوس نو ټینشن بیوټی کریم راوړم
3: نو ټینشن بیوټی کریم
4: آو نو ټینشن بیوټی کریم دا به تعالی په یو سورجو کې د مخ نه د دانو داغونه تیر سری ټول ختم کړي زکه چې دا د هر قسم سپیرای نا پاکتی
3: خانو بیا چی اس قسم نقصانی مشتن بیا خورا لزر روڑا کنا
4: لالم اسی دل راوڑم
3: رافتی دفارا 0334-940-9037
5: آئینے میں وہ دیکھ رہے تھے بہار حسن آیا میرا خیال تو شرما کے رہ گئے
6: ہمارے حسین چہرے کا سیکرٹ نو ٹینشن بیوٹی کریم
5: 5 ڈیز بیوٹی پلان کے ساتھ لائے اتنا نکھار جو رہے ہمیشہ برقرار بنا کسی سائیڈ افیکٹ کے
6: نو ٹینشن بیوٹی کریم میں موجود فروٹ ایکسٹریکٹ جو آپ کی سکن کو کرے بالکل صاف جلد کو بنائے ملائم اور چمک
5: 5 دن میں شرطیا رنگ گورا کرے کہ یقین کرنا مشکل ہو جائے اب آپ کا کیا خیال ہے
6: آپ نو ٹینشن بیوٹی کریم ہر اچھے میڈیکل اسٹور कॉस्मेटिक स्टोर से आसानी के साथ ले सकते हैं नो टेंशन आपकी खूबसूरती का राज मजीद मालूमात और तफसीलात के लिए इस नंबर पर राबिता करें 0311-720-5726
7: क्या आप भी चाहती हैं वो सुनहरी चमक जो सबको आपकी तरफ मुतवज्जे कर दे तो फिर वक्त आ गया है नो टेंशन गोल्ड ब्यूटी क्रीम का ये सिर्फ एक क्रीम नहीं ये है जादू जो आपकी जिल्द में लाए नरमी ताजगी और गोल्ड जैसा निखार खालिस गोल्ड पार्टिकल्स के साथ ये जिल्द को बनाए नरम चमकदार और पुरकशिश चाहे दफ्तर का वक्त हो या किसी पार्टी का प्लान नो टेंशन गोल्ड ब्यूटी क्रीम दे आपको वो कॉन्फिडेंस जो सबको हैरान कर दे और सबसे खास बात ये हर स्किन टाइप के लिए परफेक्ट है ड्राई ऑयली या सेंसिटिव बस लगाएं और खुद देखें जादुई फर्क नो टेंशन गोल्ड ब्यूटी क्रीम खूबसूरती नरमी और चमक का सुनहरी इम्तिजाज नो टेंशन जस्ट गोल्डन परफेक्शन
1: गुलपाणी ये गुलपाणी ये कब चेहरा बने उसका خلاچی پکی وروا چوا
2: تا سره د چای فکر شتا او زما فکر در سره هډو میشتا
1: ولی تا لبیا سے چل شوی دی
2: تا سره زما په دې مخ باندې

0: اله لرم چې ماته ګوډي خبري بي خو ګران مينوال داسې الفاظ وتی داسې خبره شوی ګران مينوالو نو یقینا چې ګرانو مینوالو یقینا که داسې سال پاس د ریاض خان د خولې نه وتي یا زما د خولې نه وتي ګرانو مینوالو نو چرته به یعنی بد نه ګڼئ یو معافي به کوئ خو په زړه پورې خبرې د بټاګرام دوست ګرانو مینوالو دغسې به بل میلمه را سره خپل الفاظ او خپلې خبرې شریکوي خو بیا هم خلینا یا خلینا داسې الفاظ وتنه به کوئ چې چرته هم یې خاد اوسئ بریالي اوسئ یو د لو
1: रेडियो अमन नेटवर्क
2: पैगाम अमन है प्यार की एक दुनिया लेकर
1: मोहब्बत समेट कर
3: रेडियो अमन आया आपकी जिंदगी में
1: तो सुनते रहिए रेडियो अमन 88.4 नेटवर्क।

हिसाबी दिल के सूद आज उतार दीजिए, हिसाबी दिल के सूद आज उतार दीजिए, कुछ न कीजिए बस प्यार कीजिए। मेरे दिल की बस्ती अक्सर वीरान सी रहती है, मेरे दिल की बस्ती अक्सर वीरान सी रहती है, तोहफा जो दीजिए तो कोई ख्वाब दीजिए, कुछ न कीजिए बस प्यार कीजिए, कुछ न कीजिए बस प्यार कीजिए। अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहु। उम्मीद हो हिलाले रमजिता सुटोल बरो ग्रामट खुशहाल सुकाल खिरास او خپل دغه ژوند به خوندونه تر لاسه کوی پروگرام گیم شو سره تاسو میزبان تاج الرحمن تاسو په درانه خدمت کې د امن ریډیو اف ام 88.4 د پلیټ فارم نه بالکل را حاضر تاسو زما ملګرتیا بالکل جناب تر هغه نه معلوم ټایم پورې د یو لسو بجو نوالی تا به هم دغه شان روانه وي تاسو به هم راځئ په دغه پرونګه ما سره ګډون کوئ کال دلاره هم سمس دلاره هم کالنگ نمبر سره اسم سره تر کار دې دا توایما دا غین مخ کې دا توایما سهل اد واقعیت دی جوان مخ سنگ روان دی ته بیت مو سنگ دی کورن ته مخیر دی رز مو سنگ دی رشی دی یخنیش ته دی کنیش ته دی تر مې سره صورت حال دی ملګرو جنا دا ټوله خبرې وا دا به زموږ د پروګرام یې سوي او پروګرام څنګه تاسو په دې زمگا گیم شو وید بٹی منہ پارٹیسپیشن کے وین یو ٹیم زبر او بل ٹیم زیر ٹیم زبر گیا خلق رازی چاو مرچی دا پینزیش تو کالو نا کھم دے مصابر گدا سے چلو شو

0: अभी कुछ नफ्स कॉल शामिल है शिव से फतिन सुनो 711-8899 0309-711-8899 सिफर सिफर नहा वो यो यो आता तो नहा नहा जो कॉल तरह गुरु आमू सराबल काल का उनके सोख दे टीम जबर वाला या टीम जेर वाला टीम जबर वाला पकार दे मरा जगह ची टीम जबर लखवा काल ची लगाने दरा गले असान अब उखतने दे मरा द बुखतो हनुम बे फिल्म नराजी देखो आयुब का कमाला सही जवाब रखा लोग ना माके साले बार अलकाल दर्द जो गुरु सराय काल का उनके सुख दे होता कम सही ना दे जसलाम वालेकम हे अल्लाह वालेकुम अस्सलाम बार हाल डेरा मंद नहीं कहो क्या लगी था कॉल रचियो ड्रॉप शी करना क्या हो तुम खुदा सुपुर्द के करना जब तक मैसेज शामिल करना हो भेज तुम तो मैसेज के वाई ची ना हो भेज तो सच के मखबर के वेदा सीन देखा दा बिल्कुल ना दा बल मैसेज अगले वाई ची उलगे नमक की कॉल बोलू गोर मुसरा काल का उनके सुख दिया कम जरा दिया असलम वालेकुम
1: वालेकुम सलाम बिल्कुल
0: ओहो शहजादा ठीक ठाक खैर खैर दिया उम्र ज्यादा दे सको
1: उम्र ज्यादा को कौन
0: भाई कौन भाई
1: कौन उम्र ज्यादा
0: सारे उर्चे خراب شما
1: پاکستان کی پوری دنیا کی
0: پختو مڑا پاکستان کے زیادہ یس بالکل جواب صحیح دس پوائنٹس ملا شیوی دے اس بلا پختو نے کی جواب صحیح کی پس تبدیل ڈبل پوائنٹس ملا وی گنور صحیح دے کال بنے کٹ کے کال بنے کٹ کے مڑا بلا پختو نے تاسو نے چکم بات سپورٹس کی معلوماتوں کو ٹینشن مالا ساس عمر خماشر لڈیز یاد تھی کہ نا

हाँ हाँ जी, नहीं रखे मालिक मन दास कसम कर रहे। सही दाओ के जी मैं इतिहास जुड़े रहे मन न अवधेश सर सर बल में से कर ली। باہر پختنی طرف سے لاٹ شیما پختن دادا جناب چھ دگا پختوں کے چکن دگا بی جے ایم کے چکن دگا سونگ لگے دلے دے دگا دگا سنگر نم سدی کال والو دگا کم سونگ چلے گئے دلے دے